मैसेज मुंतसुक अली सलाम डॉक्टर किंग ऑफ केपीके पो फर्स्ट टाइम एसएमएस में दे बाई जाफरान करीम सम एवन रिजल्ट राकड़े दे खुबाई में और सर की दा मेडिसन दायात साथे चिकलम द क्रीम सर मुख सुर की एट मीन चीदा या खुद बाजे बाजे खल को द स्किन एलर्जी दा नो आगे तो रोजाना इस्तेमाल होल नहीं दी पकार या बाजे बाजे खल की इंतहाई डग डग लगी नो डग डग बेन लगे क्लक लग बे मग गई ना या बाजे बाजे खल चगत सुरुआली जिक्र के नो एट मीन ची द आगे स्किन स्पिन हुई खो आगे ब्याम चे दोनों द क्रीम इस्तेमाल देर ज्याद की नो आगे तो ब्याचे दोनों द क्रीम इस्तेमाल ये और कोल पकार दे दो रोज नहीं दी कोल पकार और कुछ एक मतूर जिन्हें भी होगा दावे चेर जमा स्किन सुरकी वधी मतलब दारे चाहिए पस्किन माने दुमरा क्रीमान दुमरा फार्मूली पजान तपली चुकले यो फार्मूला कल बल फार्मूला अगले द स्किन अगर चुकम टोन देनो अगे वाले बिल्कुल बेटो ना करे दी न द आगे टोन द बराबर रो द बार दागे अगे तो पकार दारे ची यो बेलडोना जमुन कम चार कुल ब्लीच थी अगर दी उधर जिधर उधर जमक के दूर तो इस्तेमाल की खुआगे की द पाउडर चुकम दिनों अगर दिले कम इस्तेमाल की और द अगे न बाद दी बेहो गुरी ची सकी गया सुकुमार दिन और आंधी में जगर करे देची सुकुम जमा बेलडोना चार कुल ब्लीच इस्तेमाल हुई नेता सु पेज टेस्ट जरूर कोई जी पेज टेस्ट दी तो वेले की ची ता सुबह ब्लीच जोड़ के ब्लीच में चुकला पाउडर वगैरह में जोड़ कर ये ब्लीच को क्रीम दी ता सुधा जोड़ की ता सुबह डायरेक्ट पमख माने ने लगे लोगों की ब्लीच बतरे नवाले तो वक्त दिशाते बे लगे या पलास माने लगे या पप्पा माने लगे हुई خبر بہترین خبر ہے گرجی را گرجی نو آگا زما سر ڈسکس کو لیشی جی خاما دا خبر کول چی اگ سوک چا زمون د ثوابی اسپیتال ته غواڑی نو پیر دور سنوال تر د ہفتے دور زبر زمون اسپیتال کولوی سبالا اور زئی بل اور زور زئی کم اور زمانه مرتل غواڑی تا صبح زمون د ثوابی اسپیتال نا دا ورتل طریقہ جان سر بنوٹ کی یو خو طریقہ دار چی سحر نہ بجو نو والا تر د گرمی د دول صبح جو پر تا سو اور تک کول چی ان سحر د نہ بجو نو والا تر د گرمی د دول صبح جو پر بتا سو ور زئی زان تبال تلاس بلاس بانی نمبر نی سی دا زمون د ریڈیو د خلکو د بار دا پیغام دے دا مونږ د سوشل میډیا خلکو ته ندی ویلی نو د ریډیو کم لسنر زما آواز اوري وي زمون د پیښور خار پیښور زنه یادو مجي ثوابي یادو ما زد چار سدی د اسپیتال ذکر کوم مجي سو کو مرتا گواڑ نو سحر دنا ہو جون والا تر گرمی د دول صبح جو پر بور زیل تبلاس پلاس باندې ځان نمبر نی سی او بیا بلګ انتظار کوی ځان باندې پیریان نه راولی انتظار بکوی او داغین بعد بس تاسو چګب کی پیر منگل بدھ جمعرات زمون دغه سلور رزید سوات شاہزادہ دبان